0: और सामिन, ब्रेक के बाद एक बार फिर आप सभी सुनने वालों को आज के रंगे महफिल में खुश आमदीद कहते हैं। आप इस वक्त सुन रहे हैं आपका अपना ब्रेडफोर्ड एशियन रेडियो 1430 AM पर। 1430 AM के साथ साथ ये नशात आप ऑनलाइन भी सुनते हैं www.bradfordasianradio.co.uk के जरिए। और अगर आप डेब रेडियो सुनते हैं तो हम डेब पे भी आपके लिए मौजूद हैं, BFT एशियन रेडियो के नाम से आप हमें सर्च कर सकते हैं। और अगर आप स्मार्टफोन इस्तेमाल करते हैं तो आप हमारा स्मार्ट ऐप भी डाउनलोड कर सकते हैं। और इस वक्त हम टिकटॉक पे भी आपके साथ बराह रास्त मौजूद हैं और आप टिकटॉक के जरिए भी आज की इस महफिल में शायरी सुना सकते हैं। आप सर्च कीजिएगा हम ब्रेडफोर्ड एशियन रेडियो टिकटॉक पे, तो हम वहाँ पे आपके लिए मौजूद हैं। तो अब हमारे साथ लाइन पे मौजूद हैं हमारे बहुत ही मोहतरम रेगुलर कॉलर। गुज़श्ता हफ्ते इनकी सेहत ठीक नहीं थी तो इनसे बात नहीं हो पाई थी, तो आज हमारे साथ मौजूद हैं जनाब शकील साहब। अस्सलाम वालेकुम शकील साहब।
1: जी वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुह।
0: जनाब शकील साहब, आप खैरियत से ठीक हैं?
1: जी अल्लाह की मेहरबानी, शुक्र है। आप सुनाइए।
0: अल्लाह का लाख लाख शुक्र है। आप सुनाइए, गले से आपको गिला तो नहीं है आपको?
1: ठीक हो गया था, वो वैसे कोई बोता लगा था।
0: अच्छा,
1: उसके बाद फिर लाइन नहीं मिली, इसलिए बिजी थी आपका।
0: जी जी, बस ये
1: तो तमाम सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम।
1: उनको भी मेरी तरफ से बहुत आदाब।
0: और तरन भी मौजूद हैं,
1: उनको भी आदाब। तो हमारे ख्याल इसलिए मीर साहब सुन रहे हैं, और चौधरी रुखसार साहब है, चौधरी मुजफ्फर साहब है, चौधरी अपने फरियाद पता नहीं
0: फरियाद साहब गलबन पाकिस्तान है आजकल के, बड़े अरसे से उनकी आवाज नहीं सुनी। वालेकुम अस्सलाम।
1: तो एक सभी और सदफ है उनकी गजल है छोटी सी।
0: जी जी, क्या नाम है?
1: यूं जिंदगी को जेरो जबर कर रहे हैं हम।
0: यूं जिंदगी को जेरो जबर कर रहे हैं हम,
1: हर दिन ही गर्दिशों में बसर कर रहे हैं हम।
0: क्या कहने, बहुत खूब, फिर से पढ़िएगा, अच्छा शेर है, वाह वाह।
1: यूं जिंदगी को जेरो जबर कर रहे हैं हम, हर दिन ही गर्दिशों में बसर कर रहे हैं हम।
0: क्या कहने, बहुत खूब।
1: मंजिल की है तलाश मगर ये खबर नहीं।
0: मंजिल की है तलाश मगर ये खबर नहीं।
1: कागज की कश्तियों में सफर कर रहे हैं हम।
0: क्या कहने, क्या कहने, बहुत खूब, बहुत खूब,
1: शुक्रिया। ए शब संभल के तेरे अंधेरों की खैर हो।
0: ए शब संभल के तेरे अंधेरों की खैर हो।
1: खुद में तलाश नजमो कमर कर रहे हैं।
0: हाँ हाँ हाँ, खुद में तलाश नजमो कमर कर रहे हैं हम। बहुत खूब।
1: कुछ हसरतों के काफिले, कुछ हसरतों के काफिले, कुछ ख्वाहिशों के घर।
0: हाँ हाँ,
1: बस ख्वाब ख्वाब ही में बसर कर रहे हैं हम।
0: बहुत खूब,
2: बहुत अच्छे।
1: शुक्रिया। खुर्शीद हमको तेरी तमाजत का डर नहीं।
0: हाँ हाँ, खुर्शीद हमको तेरी तमाजत का डर नहीं।
1: एक तुख में नातवां को शजर कर रहे हैं हम।
0: वाह वाह,
1: शुक्रिया। तू रब्बे कायनात है, परवरदिगार है।
0: हाँ हाँ,
1: सजदे तुझे ही शामो सहर कर रहे हैं।
0: बहुत खूब, बहुत खूब,
1: शुक्रिया। हमने तलाशे इश्क में हारी है जिंदगी।
0: हमने तलाशे इश्क में हारी है जिंदगी।
1: पहले जनों को आज खबर कर रहे हैं।
0: बहुत खूब, बहुत खूब, क्या कहने,
1: शुक्रिया। आपसी शेयर करते हैं। ये मकसद हयात सदफ के मंजिल मिले हमें।
0: आहा।
1: है मकसद हयात सदफ के मंजिल मिले हमें।
0: आहा।
1: उसकी तलाश शाम और सहर कर रहे हैं
0: हम। और इसी जमीन में मुझे ये शेर याद आया कि खामोश जिंदगी जो बसर कर रहे हैं हम। खामोश जिंदगी जो बसर कर रहे हैं हम, गहरे समंदरों का सफर कर रहे हैं हम।
1: माशाल्लाह। एक गजल है कासिम जलाल उनकी।
0: जी जी, इनायत कीजिए।
1: बानिए शहरे सितम, बानिए शहरे सितम, मजलूम कैसे हो गया।
0: बानिए शहरे सितम, मजलूम कैसे हो गया। हसबे हाल है, वाह वाह वाह वाह, बहुत खूब।
1: कल जो मुजरिम था वो अब मासूम कैसे हो गया।
0: कल जो मुजरिम था वो आज मासूम कैसे हो गया। बहुत अच्छी, बहुत खूब,
1: बहुत सिब मोतसिब, सच सच बता खलवत में क्या सौदा हुआ।
0: हाँ हाँ, मोतसिब सच सच बता खलवत में क्या सौदा हुआ। खूबसूरत है।
1: मोतसिब सच सच बता खलवत में क्या सौदा हुआ, मुद्दई इंसाफ से महरूम कैसे हो गया।
0: बहुत खूब, बहुत खूब,
1: शुक्रिया। तायरे आजाद जेरे दाम कैसे आ गया।
0: वाह वाह वाह वाह,
1: وہ خیال منتشر منظوم کیسے ہو گیا؟
2: جی اپنی آواز میوٹ کر دیں.
1: کیا کس طرح اہل جنوں اہل خرد سمجھے گئے؟
0: ہاں کس طرح واوا
1: کس طرح اہل جنوں اہل خرد سمجھے گئے؟ عقل کا دیوانگی مفہوم کیسے ہو گیا؟
0: بہت خوب بہت خوب.
1: مجھ سے ملنا تو تجھے مشکل تھا اور مطلب ہے مطلب کے یار. مجھ سے ملنا تو تجھے مشکل تھا اے مطلب کے یار. اب میرے گھر کا پتہ معلوم کیسے ہو گیا؟
0: بہت خوب بہت خوب.
1: کیا ہے اسباب زوال کیا ہے اسباب زوال مسلم آشفتہ حال؟ کل جو حاکم تھا وہ اب محکوم
0: کیسے ہو گیا؟ بہت خوب بہت خوب.
1: جو یہ کہتا تھا کہ میں ہوں ایک نشان لازوال
0: جو یہ کہتا تھا کہ میں ہوں ایک واہ واہ نشان لازوال
1: نقش فانی کی طرح معدوم کیسے ہو گیا؟
0: بہت خوب بہت خوب.
1: قوم کا قائد ہے وہ جو اس کا خدمت گار ہے.
0: واہ واہ.
1: قوم کا قائد ہے وہ جو اس کا خدمت گار ہے جس نے خدمت ہی نہ کی مخدوم کیسے ہو گیا؟
0: واہ واہ کیا کہنے.
1: شکریہ. آخری شعر کہتے ہیں بھر دیے او حام کس نے ذہن ملت میں جلال.
0: واہ واہ.
1: بھر دیے او حام کس نے ذہن ملت میں جلال چشمہ آب بقا مسموم کیسے ہو گیا؟
0: بہت خوب بہت خوب.
1: یہ تھے قاسم جلال. ٹھیک ہے بڑی مہربانی ٹائم دینے کے لیے.
0: ہمیشہ آپ کو خوش آمدید کہتے رہیں گے. ایسے ہی آپ وقت ہمیں دیتے ہیں اور اس محفل کو چار چاند لگاتے ہیں. آپ کی نوازش. اللہ پاک آپ کو صحت و سلامتی دے. سلامت رہیں. اللہ حافظ.
2: اللہ حافظ.
0: اور جی ہاں سامعین ابھی ٹیلی فون لائن پہ ہمارے ساتھ تھے جناب شکیل صاحب. ترن بتائیے ان کی شاعری آپ کو کیسی لگتی ہے؟
3: جب بھی آتے ہیں رونق لگا کے جاتے ہیں. بہت ہی پیاری شاعری ہے ان کی. بہت ہی پیاری دل کو چھوتی ہے.
0: اچھا اچھا اچھا.
2: آپ کا دل ہے ترن؟
3: نہیں ابھی تو نہیں ہے. ابھی مر گیا. ابھی کوئی لے گیا
2: میرا پاچو.
0: جی ہمارے ساتھ
2: ہمارے ساتھ ہمارے بہت ہی پیارے سے گیسٹ اس وقت موجود ہیں ذوق کا سفر اور دوسرے ہیں کیش جی. آپ کو ویلکم کرتے ہیں اپنی لائف کے اوپر. تو آپ لوگ اپنے مائک اوپن کر سکتے ہیں اور ہمیں اپنی
0: ایک ایک کر کے آنا تاکہ پھر ہم آپ سے.
2: جی جی میں سب کے ساتھ بات کرتی ہوں. جی ہیر میری جان اپنا مائک اوپن کریں اور جلدی سے آ جائیں اچھی سی شعر و شاعری لے کر.
0: جی جی ان کے ایک سیکنڈ ہیر آپ ٹھہریے گا. آپ کی آواز
2: آپ کو یہ
0: سننے کے لیے ہمیں چاہیے.
2: مائک
0: یہاں ہم نے رکھنا ہے تاکہ آپ کی آواز ہمیں بھرپور آئے اور ہمارے سننے والے بھی آپ کی آواز سے لطف اندوز ہو سکے. کیمرہ ٹھیک ہے؟
2: ہاں جی بالکل ٹھیک ہے. آپ بے فکر ہو جائیں کیمرے کو.
0: جی یوں کرتے ہیں کہ اچھا
2: میں پکڑ
0: نہیں یوں کر لیتے ہیں کہ ہمارے پاس کچھ اور بھی ہیں. نہیں یہ کھانے پینے کی نہیں یہ کیبل تھے. جی اب آپ سنا سکتی ہیں ہیر. خوش آمدید آپ کو کہتے ہیں آج کے اس پروگرام میں. جی
4: السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
0: وعلیکم السلام.
2: ذوق کا سفر. ذوق کا سفر.
0: ذوق کے سفر آپ کو خوش آمدید کہتے ہیں آپ. آپ کا بہت بہت
4: شکریہ. جو ابھی پریویسلی جو ایک بھائی صاحب نے اپنا کلام پیش کیا بہت ہی عمدہ اور اعلیٰ کلام تھا ان کا.
0: جی جی شکیل صاحب.
4: جی جی شکیل صاحب کا. اور ابھی میں جسارت کروں گی اپنا کلام سنانے کی. کچھ اس طرح ہے. یہ نظم ہے. میری نظم کا عنوان ہے آدمی.
0: جی جی آدمی.
4: جی کچھ اس طرح سے ہے کہ خود کی خودی نبھا رہا ہے آدمی.
0: واہ واہ کیا کہنے.
4: خود کی خودی نبھا رہا ہے آدمی اور کسی کی خودداری کو ٹھیس پہنچا رہا ہے آدمی.
0: بہت اچھے.
2: وہی آپ کے لیے
4: شکریہ.
2: آدمی
4: وہی آدمی ہے جو بہادری کا جوہر دکھا رہا ہے اور وہی آدمی ہے جو سستی اور کاہلی کو گلے لگا رہا ہے.
0: بہت
4: گھر بیٹھ شکریہ. گھر بیٹھے رہے ہاتھ پہ ہاتھ در کر تم اپنی دیر کو کوس کر اس کا ذمہ دار پھر خدا کو ٹھہرا رہا ہے آدمی.
2: کیا بات ہے. کیا خوب بہت خوب.
4: और वही आदमी है जो हवाओं में उड़ने की चाह में पस्त हौसलों में भी हिम्मतें बढ़ा रहा है और जिंदगी के नशेब व फराज पर चलते हुए अपनी राहों को सहल बना रहा है आदमी।
2: बहुत खूब, बहुत खूब, बहुत अच्छे।
4: और आगे है कि आदमी आदमी का दोस्त बनकर उसकी पीछे जलन और दुश्मनी निभा रहा है। और आगे चंद और लाने हैं, और वही आदमी है जो दूसरों का जीवन महाल बना रहा है।
0: बहुत शुक्रिया।
4: और वही आदमी है जो जीना सिखा रहा है, वही आदमी है जो खून के रिश्तों को भुलाकर दूसरों से ताल्लुक बढ़ा रहा है, और वही आदमी है जो अपने अनमोल रिश्ते बहुत खूबी से निभा रहा है।
0: और बहुत शुक्रिया आपका अदा करते हैं, आपने बहुत ही खूबसूरत गजल आज के इस प्रोग्राम में शामिल की। अपना बहुत सा ख्याल रखिएगा, इंशाल्लाह अगले प्रोग्राम तक अल्लाह हाफिज़। ठीक है,
4: ये दुआ हो है सायरा की जिंदगी के तपते सहराओं में एक दूजे के लिए गनी छाओं का साया हमेशा बना रहे आदमी।
0: जी जी, बहुत अच्छे, बहुत अच्छे, आपका शुक्रिया अदा करते हैं। आप तशरीफ लाई और आपने अपनी गजल सुनाई, बहुत
2: जी। गोस्ट जी, आपने बोला कि व्हाई यू हैव यू गॉट द चाइल्ड स्पॉइलिंग द शो। ये हमारा बच्चा है, बच्चा है, छोटा है,
3: इतना भी सीरियस नहीं शो को बनाना कि वो बोरिंग लगे, थोड़ा थोड़ा फनी भी होना चाहिए।
0: तो बहुत शुक्रिया इनका अदा करते हैं। और हीर अगर हमारे साथ हैं तो
2: हीर मेरी जान। इसके अलावा आई थिंक हसन भाई केश जी भी हैं। अस्सलाम वालेकुम केश जी, कैसे हैं आप? अपना माइक ओपन कर लें प्लीज।
3: हाय
0: जी जी, हेलो, आप हमें सुन रहे हैं तो बोलिएगा।
3: कान तो है ना दोन के।
2: हीर आप अपना माइक ओपन कर लें प्लीज। हीर मेरी जान, माइक ओपन कर लो।
5: हाँ, मैं पहले भी कर रही थी लेकिन उन्होंने टर्न ले ली।
2: कोई बात नहीं मेरी जान।
5: मैं चाहूंगी कि जो लोग अभी नए आए हैं, मैं तो आपके साथ हमेशा ही होती हूँ
2: इंशाल्लाह,
5: नए आए आप उनको
2: जी मेरी जान। मैं कोशिश कर रही हूँ केश जी के साथ बात करने की, लेकिन इनका माइक ऑफ है और ये कुछ मतलब बोलना पसंद नहीं फरमा रहे हैं, अपनी आवाज हमें सुनाना नहीं चाह रहे।
0: चलिए आप आ जाइए, आप सुनाइए।
5: चलिए मैं, ओके ओके चलिए। कहते हैं कि जी ठीक है, जिंदगी
2: ठीक है केश जी, ठीक है जी हीर
5: जी,
2: अनायत कीजिए।
5: okay. कहते हैं कि जिंदगी मुझे तेरी रफ्तार से डर लगता है।
0: क्या कहने, खूबसूरत।
5: जिंदगी मुझे तेरी रफ्तार से डर लगता है, दुश्मन से कोई खौफ नहीं, दुश्मन से कोई खौफ नहीं, यार से डर लगता है।
2: बहुत अच्छा।
5: कहते हैं कि एक तरफा मोहब्बत में एक अलग सा सुकून है। एक तरफा मोहब्बत में एक अलग सा सुकून है, प्यार के बदले प्यार मिले, इस कारोबार से डर लगता है। वो मेरी है या नहीं, वो मेरी है या नहीं, ये एक अजब सी कश्मकश है, मैं इससे नहीं पूछूंगा, मुझे मुझे इनकार से डर लगता है।
0: बहुत खूब, बहुत खूब।
5: बात दलीलों पर आई, मैं जानता हूँ वो हार जाएगी। बात दलीलों पर आई तो मैं जानता हूँ कि वो हार जाएगी, वो हार जाएगी, मुझे मुझे इसी बात से डर लगता है।
0: क्या, क्या कहने, मुझे परवीन शाकिर का वो शेर याद आता है ना हीरे के, मैं
5: जी,
0: सच कहूंगी मगर फिर भी हार जाऊंगी, वो झूठ बोलेगा और लाजवाब कर देगा।
2: क्या बात,
5: अरे अरे क्या बात है, बहुत खूब जी,
2: बहुत बहुत खूब।
5: कहते हैं कि वैसे तो अकेला ही लड़ जाऊं मैं दुनिया के खुदाओं से। वैसे तो अकेला ही लड़ जाऊं मैं दुनिया के खुदाओं से, पीछे करते हैं जो यार उस वार से डर लगता है।
2: क्या बात, बहुत खूब, बहुत खूब।
5: घर वालों की जुदाई भी हमसे जाते मगर, घर वालों की जुदाई भी हमसे जाते मगर, हम परदेसियों को बस त्योहार से
0: डर लगता है। हाँ हाँ, त्योहार पे जब याद आती है।
2: जी बिल्कुल, बहुत बहुत अच्छी, बहुत अच्छी।
5: बगज़े आला वालों को कभी मुंह नहीं लगाते मेरे दोस्त, बुगज़े आला वालों को कभी मुंह नहीं लगाते मेरे दोस्त, जो जो मुनाफिक होता है उसी उजादार से डर लगता है।
0: क्या बात, बहुत खूब, बहुत खूब।
5: کیا پتا کب کہاں کیا آخری ہو جائے زندگی میں, کیا پتا کب کہاں کیا آخری ہو جائے زندگی میں, یک طرفہ محبت کا قائل ہوں, مجھے اظہار سے
0: ڈر لگتا ہے.
2: جی جی بالکل, جی جی بالکل, حسن جی ہیں.
5: جانے سے سب خوف نکل گئے میرے دل سے, ایک تیرے جانے سے سب خوف نکل گئے میرے دل سے, میں اب کسی سے نہیں ڈرتا, بس اعتبار سے
2: ڈر لگتا
0: ہے.
5: میں اب سے تیری ہوں, تیری رہوں گی, خدایا یقین کرو. میں اب سے تیری ہوں, تیری رہوں گی, خدایا یقین کرو. پیار تو آج بھی ہے تجھ سے, پر تیرے ان الفاظ سے ڈر لگتا ہے.
0: اور ہیر مجھے
5: اداسی رہی. جی جی
0: جی جی, ہیر اسی سے ملتا جلتا ایک شعر ذہن میں آ رہا ہے کہ ایک شخص کے کھو جانے کا ڈر کیوں نہیں جاتا, ایک شخص کے کھو جانے کا ڈر کیوں نہیں جاتا, یہ بوجھ میرے دل سے اتر کیوں نہیں جاتا,
5: کیوں نہیں جاتا. ایک شخص کے,
0: جی جی, ایک شخص کے کھو جانے کا ڈر کیوں نہیں جاتا, ایک شخص کے کھو جانے کا ڈر کیوں نہیں جاتا, یہ بوجھ میرے دل سے اتر کیوں نہیں جاتا, منزل پہ پہنچ کے بھی اسے کھونا ہی پڑے گا, یہ طے ہے تو پھر شوق سفر کیوں نہیں جاتا,
5: کیوں نہیں جاتا. کیا کہنے ہیں بھائی, میں اس پہ کہوں گی کہ نہ اداسی رہی نہ تمنا حسرت رہی اب تیری, نہ اداسی رہی نہ تمنا حسرت رہی اب تیری, کبھی کبھی تھی مجھے خود کے کردار سے ڈر لگتا ہے.
0: بہت خوب.
5: لاسٹ ٹو لائنز ہے, کہتے ہیں کہ آئینے میں خود کو دیکھ کر بہت ہنستا ہوں میں, آئینے میں خود کو دیکھ کر بہت ہنستا ہوں میں, کہنے کو خلیفہ عشق ہوں, کہنے کو خلیفہ عشق ہوں, اور مجھے پیار سے ڈر لگتا ہے.
0: مجھے اس سے محسن نقوی کی وہ نظم یاد آ گئی ہے ہیر کے, اگر تم آئینہ دیکھو, اگر تم آئینہ دیکھو تو اپنے آپ سے نظریں چرا لینا, اگر تم آئینہ دیکھو تو اپنے آپ سے نظریں چرا لینا, کہ اکثر بے وفا لوگوں کو جب وہ آئینہ دیکھیں تو آنکھیں چور لگتی ہیں.
2: کیا بات, کیا بات, بہت بہت. جی ہم ویلکم کرتے ہیں ہاشمی جی کو. السلام علیکم ہاشمی جی.
6: میں جو ہے کر رہا تھا شعر و شاعری.
2: ٹھیک ہو گیا بھائی, آپ کہاں سے بات کر رہے ہیں اور آپ کو ہماری ہیر کی پوئٹری کیسے لگی؟
6: بہت اچھی ہے جی, میں
0: ڈیوزبری
6: سے.
0: اوکے,
2: لوکل ہی ہیں آپ. چلیں کچھ سنانا پسند کریں گے آپ ہماری لائف پہ؟ دیکھیں بھائی, ہم تو لائف پہ ان لوگوں کو ایکسپٹ کرتے ہیں جو ہمیں اچھی سی شعر و شاعری.
0: بے شک ایک شعر بھی, کوئی اردو کا ہو, پنجابی کا ہو, پوٹفاری کا ہو, کچھ تو آتا ہوگا.
2: پھر ہم آپ کو ترن کا بھی بہت پیارا سا شعر سنائیں گے.
6: پتہ کیا, میں نیکسٹ ٹائم آؤں گا, مجھے بہت سارے یاد تھے, میں نے سوچا میں جوائن کروں, لیکن ابھی مجھے پتا نہیں, وہ تھوڑا نروس ہو رہا ہوں, تو ان شاء اللہ نیکسٹ ٹائم پھر میں جوائن.
2: ہم آپ کو دیکھ ہی نہیں رہے, آپ نروس کیوں ہو رہے ہیں؟ بس سمجھے, آپ اپنے موبائل کے آگے سامنے سنا رہے ہیں.
0: موبائل سے کون ڈرتا ہے, موبائل تو جیب میں پڑنے والی چیز ہے.
3: اگر میں اتنی ٹوٹی پھوٹی اردو کے ساتھ سنا سکتی ہوں, آپ کو نہیں.
0: جی جی, کوئی چلیے لب پہ آتی ہے دعائیں سنا دے, وہ تو یاد ہوگی نا.
2: وعلیکم السلام جیا.
0: جی جی جی جی, چلیے بہت شکریہ ادا کرتے ہیں ہاشمی صاحب آپ کا, ڈیوزبری سے آپ نے ہمیں جوائن کیا تھا, بہت نوازش, سلامت رہیں, تشریف لائیے گا پھر
2: انشاءاللہ. جی کیس جی تو کہہ رہے ہیں, وہ بھی ہمیں سن رہے ہیں, تو آپ کیوں نہیں سنا دیتی ترن کچھ اچھا سا؟ حسن شاہ جی کو واٹس اپ کی ہے ایک غزل, محسن نقوی صاحب نے آپ کو ایک واٹس اپ پہ غزل سینڈ کیا, ذرا چیک کریں پلیز.
0: اچھا ٹھیک ہے,
2: جی ٹھیک ہے محسن بھائی, میں حسن بھائی کو بول دیتی ہوں, وہ چیک کرتے ہیں آپ کی غزل.
0: میں دیکھتا ہوں مجھے, جی جی جی صحیح صحیح, میں دیکھتا ہوں. چلیے یہ غزل آپ کے لیے پڑھ دیتی ہیں سنا, آپ ہی پڑھ دیجیے یہ غزل.
2: رٹا لگا لوں پھر پڑھ دیتی.
0: اچھا یوں ہے کہ ابھی بریک پہ ہم جائیں گے, بریک کے بعد ہم سننے والوں سے ہماری ملاقات ہوتی ہے, ابھی تقریباً چند سیکنڈ رہتے ہیں, تو جو جو ہمیں سننے والے اس وقت ریڈیو کے ذریعے سن رہے ہیں آپ بھی ہمیں کال کر سکتے ہیں, اسٹوڈیو کا نمبر آپ سبھی جانتے ہیں. ترن آپ سننے والوں کو اسٹوڈیو کا نمبر بتا دیجیے. جی ترن
3: جی, ہماری اسٹوڈیو کا نمبر ہے 01274306677,
0: اور واٹس اپ کیا ہے؟
3: واٹس اپ نمبر ہمارا ہے 07800599563.
0: ایک بار پھر بتا دیجیے.
3: तो जी हमारा व्हाट्सएप नंबर है 07800599563 एंड प्लीज कोड लगाएं जरूर हम तक पहुंचने के लिए.
7: ठीक है. रेडियो ब्रैडफोर्ड एशियन रेडियो ऑन 1413 AM DAB+ मोबाइल ऐप एंड ऑनलाइन एट bradfordasianradio.co.uk. दिस इज ब्रैडफोर्ड एशियन रेडियो.
8: And the winner is...
9: And the winner is...
10: And the winner is...
8: Your business being heard on the radio.
11: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274-306677.
12: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
13: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका.
14: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का.
13: जो के पायदार, मजबूत, खूबसूरत डबल एंटरप्रेस ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
14: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं.
13: फर्स्ट चॉइस
14: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL.
13: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
14: 01274317644.
15: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर.
16: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए.
14: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं.
16: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
14: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है.
16: मंगला केटरिंग 77 आथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8 ATY.
14: टेलीफोन 01274731555. मंगला केटरिंग सर्विसेज UK. दुल्हन वो जो पिया मन भाई,
16: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
14: नित नए डिजाइन के सेट, चूड़ियाँ, कंगन, कांटे,
16: बालियाँ, अंगूठियाँ और हार,
14: जो दुल्हन करे सिंगार,
16: आज ही मामू काके की दुकान,
14: खालिस सोने की पहचान,
16: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
14: और दुल्हन के चर्चे घर घर पहुँचाइए.
16: आपकी शान
14: हमारी आन,
16: क्वालिटी की पहचान.
14: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane ब्रैडफोर्ड BD95ER 01274491442.
16: पाकिस्तान ज्वेलर्स.
17: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
18: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
14: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है.
18: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स
14: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए. आज ही तशरीफ लाइए. ओपन 7 days. पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रैडफोर्ड, BD61DA. फोन 01274306567. बिहाइंड शेल पेट्रोल स्टेशन. अरे ये पूरे ब्रैडफोर्ड में क्या है शोर?
19: आपको नहीं पता, ऑफर्स इन मेनी होम स्टोर. रोजाना ताज़ा सब्जियाँ, फल, फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला.
14: हर सम्त मचा है जिसका शोर, वो है मैनिंगम सुपर स्टोर. मैनिंगम सुपर स्टोर, कार्लाइल रोड, ब्रैडफोर्ड, BD8 8AX. फोन ब्रैडफोर्ड 4955555. हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश, मैनिंगम सुपर स्टोर.
19: मैनिंगम सुपर स्टोर.
7: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
20: You're listening to Bradford Asian Radio,
21: the Hindi Urdu music show on Bradford Asian Radio.